0: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं शबाना बेगम। शुभेंदु अधिकारी मगरबी बंगाल के पहले बीजेपी के वीसीके, आईयूएमएल और बायबाजू की पार्टियों की हिमायत हासिल हो गई है। वो कल तमिलनाडु के वजीर आला के तौर पर हलफ लेंगे। सुप्रीम कोर्ट ने पंजाब में मनुष्यात की बढ़ती हुई लानत पर तशवीश का इजहार किया है। उसने रियासत की पॉलिसी में बुनियादी तब्दीली और गैर कानूनी मनुष्यात की तिजारत करने वाले बड़े ताजिरों को गिरफ्तार करने पर जोर दिया। भारत और सिंगापुर ने दहशतगर्दी से मुकाबला करने में मालूमात शेयरिंग को बढ़ाने से इत्तेफाक किया है। स्टेज टू के सेमीफाइनल में पहुंच गई हैं। अब खबरें तफसील से। सीनियर बीजेपी लीडर शुभेंदु अधिकारी मगरबी बंगाल के नए वजीर आला होंगे। रियासत में मीटिंग में उन्हें लीडर मुंतखब किया गया, जिसके साथ ही रियासत के पहले बीजेपी के वजीर आला बनने के लिए उनकी राह हमवार हो गई है। मीडिया से खिताब करते हुए मरकजी वजीर दाखिला अमित शाह ने कहा कि मीटिंग में जनाब अधिकारी के नाम की तजवीज रखी गई और चूंकि कोई दूसरा नाम सामने नहीं आया, इसलिए उनके नाम को हतमी तौर पर मंजूर कर लिया गया।
1: लगभग 8 प्रस्ताव और समर्थन प्राप्त हुए हैं और सभी प्रस्ताव और समर्थन के लिए भी सबको पर्याप्त समय दिया गया, मगर कोई दूसरा नाम नहीं आया है। इसलिए केंद्रीय पर्यवेक्षक के रूप में मैं श्री शुभेंदु अधिकारी जी को पश्चिम बंगाल विधानमंडल।
0: कल सुबह सरकार की हलफ बरदारी की तकरीब ब्रिगेड परेड ग्राउंड में मुनक्किद की जाएगी। वजीर आजम नरेंद्र मोदी के साथ साथ मरकजी वजीर इस तकरीब में शिरकत करेंगे। चूंकि ये तकरीब रविन्द्र
2: वो भारतीय जनता पार्टी का कानून साज पार्टी का लीडर मुंतखब कर लिया गया है। वो मगरबी बंगाल के अगले वजीर आला होंगे। अधिकारी ने ममता बनर्जी को भवनीपुर में शिकस्त दी है। आज मरकजी वजीर दाखिला अमित शाह की सदारत में कोलकाता में हुई एक मीटिंग में, जिसमें बीजेपी के के खिलाफ अपना मैंडेट दिया है। शुभेंदु अधिकारी ने कहा कि हुकूमत तश्कील देने के बाद कमेटियां तश्कील दी जाएंगी जो आरजी कर और संदेश खली मामलात की छानबीन करेंगी। उन्होंने मजीद कहा कि दराजाती बदउनवानी और मनी लॉन्ड्रिंग में मुलविस अफराद के खिलाफ भी छानबीन की जाएगी। कोलकाता से कल्याण लाहा की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं महताब आलम।
0: तमिलनाडु में तमिजगा वेतरी कसगम टीवी के सी जोसेफ विजय को कल सुबह 11 बजे तमिलनाडु के वजीर आला के तौर पर हलफ दिलाया जाएगा। इससे कबल आज टीवी के चीफ ने गवर्नर राजेंद्र के दस्तावेजात पेश करके सरकार तश्कील देने का दावा किया। के बाद से उनकी गवर्नर के साथ तीसरी मीटिंग एमबीसीके और आईयूएमएल ने टीवीके को अपनी हिमायत दी है। इसके साथ ही ये इत्तेहाद अब असेंबली में मतलूबा तादाद की हिमायत के 107 अरकान कानून साज असेंबली है। अरकान कानून साज असेंबली है आईयूएमएल के एक सरबरा ने दावा किया कि अब उन्हें 120 अरकान कानून साज असेंबली की हिमायत हासिल है। पेश है एक रिपोर्ट।
3: वो अक्सरियत के साथ सरकार तश्कील देने के लिए मतलूबा तादाद हासिल करने में कामयाब रही। टीवीके की हिमायत करने वाले लेने के बाद रियासत के वजीर आला बन जाएंगे। नामजद वजीर आला सी जोसेफ विजय लाल तिलक लगाए हुए थे, नीले रंग की जीन्स पहने हुए थे और उन्होंने बाएं हाथ पर लाल धागा बांधा हुआ था। उनका यह रूप इससे कबल के वजीर आला के मुकाबले में कतई मुख्तलिफ فرقان خان.
0: سپریم کورٹ نے پنجاب میں منشیات کے ذریعے منشیات کی روک تھام کیسے کی جائے اس سلسلے میں عدالت نے بنیادی تبدیلی تشویشناک ہے. چیف جسٹس سورہ کانت اور جسٹس جوائمالا باغچی نے ایک حالیہ واقعے کا حوالہ دیا جس میں ایک ماں نے اپنے سبھی پانچ بچوں کو منشیات کی لت کا شکار ہونے کے سبب کھو دیا. بینچ نے کہا کہ منشیات کی لعنت اس حد پر پہنچ گئی ہے کہ جہاں مرکزی حکومت کی مداخلت ضروری ہو گئی ہے. چیف جسٹس آف انڈیا نے ریاست اور مرکزی ایجنسیوں سے منشیات کی لعنت کے مکمل کہا. بینچ نے پنجاب پولیس کی یہ کہتے ہوئے نکتہ چینی کی کہ وہ شہرت کے لیے چھوٹے جرائم کے مرتکب افراد کو پکڑنے پر توجہ مرکوز کر رہی ہے جبکہ منشیات کی ناجائز تجارت کرنے والے بڑے مجرم آزاد گھوم رہے ہیں. وزیر دفاع راجناتھ سنگھ نے آج کہا کہ ملک یہ محدود نہیں ہے بلکہ یہ معاشرے. نئی دلی میں بھارتی فوج کے ساتھ پہاڑی علاقوں میں بچاؤ کارروائی سے متعلق مہم ترنگا ماؤنٹین ریسکیو کے 10 سال مکمل ہونے کی ایک تقریب سے خطاب کرتے ہوئے جناب سنگھ نے زور دے کر کہا کہ ایک بااختیار بھارت وہ ہے جہاں سرحدیں محفوظ ہوں، سماجی برادریاں پراعتماد ہوں اور آفات کے وقت ہر ایک کی زندگی کی حفاظت یقینی ہو. جناب سنگھ نے مزید کہا کہ ہمالیہ جیسے حساس بچاؤ کا روائی تک محدود نہیں ہے بلکہ ملک کی مسلح افواج مقامی برادریوں کے بھروسے اور قومی پائیداری کے لیے ایک مضبوط ستون کی حیثیت رکھتا ہے.
4: ترنگا ماؤنٹین ریسکیو کے لوگ کرتی آپ نے سینکوں کے منوبل کو یہ احساس کرایا ہے کہ وہ اکیلے نہیں ہیں. یہ ہمارے جیسے سنستھانوں کو بارڈر اسٹیبلٹی، کمیونٹی کانفیڈنس اور نیشنل ریزیلینس کو بھی مضبوط کر رہا ہے.
0: حکومت نے کہا ہے کہ ملک بھر میں گھریلو ایل پی جی کی سپلائی مستحکم ہے اور کسی بھی ڈسٹریبیوٹر کی جانب سے ایل پی جی کا ذخیرہ ختم ہونے کی کوئی اطلاع نہیں ہے. نئی دلی میں ایک بین وزارت سیکرٹری سجاتا شرما نے کہا کہ حکومت کی یہ کوشش ہے کہ گھریلو صارفین کو گیس کی کوئی قلت نہ پیش آئے اور مستحکم رہے. انہوں نے کہا کہ گزشتہ 2 دنوں میں یہ آکاشوانی ہے. بھارت اور سنگاپور نے اہم شراکت داروں کے طور پر دہشت گردی کا مقابلہ کرنے میں باہم سنگاپور کے درمیان دہشت گردی اور جرائم سے مقابلہ کرنے سے متعلق مشترکہ ورکنگ گروپ کی 5ویں میٹنگ گزشتہ روز نئی دلی میں منعقد ہوئی. مشترکہ ورکنگ گروپ نے سرحد پار کی دہشت گردی سمیت ہر طور پر اور سختی کے ساتھ مذمت کی، نیز دہشت گردی کے تئیں صفر برداشت کے اصول کا اعادہ کیا. کونسل دہشت